भएको छ। अदालतले आज जुबिनगरको बहिनी परिमा बठक पमी बठाकुर र साथी जयन्त काकतीले अदालतमा बयान दिएका छन्। गुवाहाटीको उच्च अदालतले यस मुद्दामा सिद्धार्थ शर्माले दायर गरेको निवेदनको पनि सुनवाई गरेको छ। उच्च अदालतले मुद्दाको धाराहरू लगायत फास्टेग अदालतको आवेदनलाई चुनौती दिने आरोपी सन्दीप गर्गले दायर गरेको निवेदन पनि सुनवाई गरेको छ। सरकारले नशा पदार्थ विरोध शून्य सहनशीलताको नीति अप्नाएको छ। उक्त कुरालाई मुख्यमन्त्री डाक्टर हिमन्त विश्वले प्रकाश गर्नुभएको छ। सामाजिक सञ्चालनमा सन्देश दिँदै मुख्यमन्त्रीले नशा पदार्थको मूल षड्यन्त्रकारीहरूलाई अन्तर्राष्ट्रिय सिमाना बाहिर रहेकोले तिनीहरूलाई पक्राउ पार्न सजिलो होइन भन्दै जान्न दिनुभयो। उल्लेख छ कि निशायुक्त द्रव्य निर्मूलको दिशामा जरुरी कदम हिसाबले मुख्यमन्त्रीले हिजो नलबाडी दौला सालको चौथो असम आरक्षी वाहिनीको मुख्य कार्यालयमा मादक द्रव्य विनष्टकरण अभियान सुरु गर्नुभएको थियो। सरकारले नशा द्रव्य विरोध अभियान अधिक कडा गर्नका लागि सबै व्यवस्था हात लिएको छ भने मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले जान्न दिनुभयो र भन्नुभयो कि प्रहरीले जाफत गरेको 472.51 करोड मूल्यको नशा द्रव्य विध्वंस पार्नुलाई लगभग 10 दिन समयको आवश्यक हुनेछ। त्यसै गरी कोक्राझार बङ्गाईगाउँ जिल्लामा पनि नशालु पदार्थ जस्ता जिनिसहरू फेला पारेको सूत्रद्वारा थाहा लागेको छ। सराईघाट पुलको मरम्मतका लागि आदेश दिन 2 महिनासम्म पुल बन्द राखिएको छ। रेल विभागले मरम्मतको दायित्व लिएको छ। आगामी 15 सेप्टेम्बरसम्म पुलमाथि यातायात बन्द रहने कुरालाई महानगर जिल्ला आयुक्त स्वप्निल पलले सञ्चार माध्यममा प्रकाश गर्नुभएको छ। जिल्ला आयुक्तले जान्न दिनुभयो कि रेल विभाग लगायत विभिन्न विभागका विषयहरूसँग छलफल गरे पछाडि पुरानो सराईघाट पुल मरम्मतका लागि बन्द राख्न निर्णय लिएको हो। गुवाहाटी लगायत छिमेकी अञ्चलहरूमा हिजो बेलुकी आएको वर्षाले गर्दा जोराबाट 9 माइल 10 माइल आदि अञ्चलहरूमा बाढीको सृष्टि भएको छ। बाढीले गर्दा यातायातको चलाचल बन्द राखिएको छ र बसमा भएका यात्रीहरू पनि कयौँ घण्टासम्म बन्दी हुन परेको छन्। विश्वनाथ जिल्लाको गहपुरमा हिजो सांस्कृतिक गोष्ठीको उद्योगमा नाटक र इतिहासमूलक नाटकको आधारमा प्रतियोगिता अनुष्ठित भएको छ। गहपुरको पौरसभा प्रेक्षागृहमा अनुष्ठित प्रतियोगितामा 3 वटा शाखाका कम्ती पनि 500 जना प्रतियोगीले भाग लिएका छन्। त्यस प्रतियोगितामा प्राप्त वयस्क शाखामा धेरै महिलाले भाग लिएको कुरा थाहा लागेको छ। भारतले हिजो मृत्यु भएका काटरका आमिर शेख हमाद बिन खालिफा अल थानीको प्रति सम्मान जनाउँदै आजको दिन राष्ट्रिय शोक पालनको दिन हिसाबले घोषणा गरेको छन्। त्यस उपलक्ष्यमा आज समग्र देशमै राष्ट्रिय झण्डा अर्धनिर्मित गरिएको छ। आजको दिनमै सबै सरकारी मनोरञ्जनमूलक कार्यक्रमहरू पनि बन्द राखिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले फादर आमिर शेख हमाद बिन खालिफा अल थानीको मृत्युमा शोक प्रकट गर्नुभएको छ। एउटा शोकवार्तामा श्री मोदीले भन्नुभयो कि अल थानी एकजना दूरदर्शी नेता हुनुहुन्थ्यो जसले कटारलाई विकास र समृद्धिको शिखरमा लैजानमा नेतृत्व दिनुभएको थियो। फिफा विश्वकप फुटबल प्रतियोगितामा आगामी बुधबार हुने पहिलो सेमिफाइनलमा फ्रान्स स्पेनको विरोध खेल्नेछ। खेल भारतीय समयअनुसार बेलुकी 12:30 बजे सुरु हुनेछ। प्रतियोगिताको दोस्रो खेल सेमिफाइनल आउँदो बिहिबार अर्जेन्टिना र इङ्ल्यान्डको बीच हुनेछ। सुन्दै हुनुहुन्थ्यो समाचार आजलाई पूरा भयो। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ। आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट हाम्रो कार्यक्रम प्रसारण भइरहेको छ। मिडियम वेबको 411.5 मिटर 729 किलोहर्ज र एफएम ब्यान्डको 101.1 मेगाहर्जबाट स्टुडियोको घडी अनुसार समय बेला दिउँसोको 3:21 र 22 सेकेन्ड हुनुका साथै म यनकुमारी शर्माले फेरि एकचोटि सबै श्रोतागणमा स्वागत टक्राउँदै आरम्भ गरिरहेकी छु हाम्रा आजका कार्यक्रमहरू। आउनुहोस् त कार्यक्रमको थालनीमा प्रस्तुत छ रोजगार समाचार। रोजगार समाचार। स्टेट ब्याङ्क अफ इन्डियामा खाली भएका 49 वटा स्पेसियलिस्ट अफिसर पदको लागि आवेदन मागिएको छ। एसिस्टेन्ट म्यानेजर ल पदको सङ्ख्या 20, महिना वेतन 48,480 रुपियाँबाट 85,920 रुपियाँ र साथै अरू अरू बोनस

रहनेछन्। प्रार्थीको उमेर 25 वर्षबाट 32 वर्षभित्र हुनुपर्छ। डिपुटी म्यानेजर लो पदको संख्या 29 वटा। महिना वेतन 64,820 रुपियाँबाट 93,960 साथै अरू बोनस रहनेछ र प्रार्थीको उमेर 25 वर्षबाट 35 बीच हुनुपर्छ। दुईटै पदको क्षेत्रमा प्रार्थी स्नातक र ऐन डिग्री रहेको हुनुपर्छ, नाइ त ऐनको स्नातक हुनुपर्छ। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट sbi.bank.in। आवेदनको अन्तिम तारिक 14 जुलाई। असम लोकसेवा आयोगले असम सरकारको भूतत्त्व र खनन विभागमा खाली भएको 11 वटा एसिस्टेन्ट जियोलोजिस्ट पदको लागि आवेदन मागेको छ। महिना वेतन 30,000 रुपियाँबाट 110,000 साथै 12,700 रुपियाँको ग्रेड पे र अरू बोनस रहनेछन्। प्रार्थी जियोलोजी वा एप्लिकाइड जियोलोजी विषयमा पोस्ट ग्रेजुएट डिग्री रहेको हुनुपर्छ। प्रार्थीको उमेर 21 वर्षबाट 38 वर्षभित्र हुनुपर्छ। सम्पूर्ण जानकारीको र आवेदनको वेबसाइट रहेको छ dgm.assam.gov.in र आवेदनको अन्तिम तारिक 15 जुलाई। भारतीय वायुसेना वाहिनीमा अग्नि वायुवीर पदको नियुक्तिका लागि आवेदन मागिएको छ। नियुक्तको समय हो 4 वर्ष। प्रार्थी फिजिक्स, म्याथमेटिक्स र इङ्ग्लिस विषयमा विज्ञान शाखामा कम्ता पनि 50% सहित नम्बरसित उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ अथवा मेकानिकल, इलेक्ट्रिसियल, अटोमोबाइल इन्जिनियर, इलेक्ट्रोनिक्स, कम्प्युटर साइन्स, इन्स्ट्रुमेन्टेसन टेक्नोलोजी अथवा इन्फर्मेसन टेक्नोलोजी शाखामा 3 सालको पाठ्यक्रम डिप्लोमा रहेको हुनुपर्छ, नाइ त 2 सालको पाठ्यक्रम भोकेसनल पाठ्यक्रम सम्पूर्ण गरेको हुनुपर्छ। अरू शाखाका प्रार्थी कम्ता पनि 50% नम्बरसहित उच्चतर माध्यमिक परीक्षामा उत्तीर्ण भएको हुनुपर्छ। प्रार्थी सन् 2005 1 जुलाईबाट 2010 1 जनवरीभित्र जन्मिएको हुनुपर्छ। सम्पूर्ण जानकारी र आवेदनको वेबसाइट रहेको छ indianairport.nic.in। आवेदनको अन्तिम तारिक 26 जुलाई। सुन्दै हुनुहुन्थ्यो रोजगार समाचार, आजलाई पूरा भयो। श्रोताहरूले हाम्रो कार्यक्रम सुनिरहनु भएको छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। श्रोतागण, कार्यक्रमलाई अघि बढाउँदै अब हामी प्रस्तुत गर्दैछौ वार्ताको कार्यक्रम र वार्ताकार हुनुहुन्छ बीडी छेत्री। कृषि केवल अन्न उत्पादन गर्ने माध्यम मात्र होइन, यो मानव जीवनको आधार, सभ्यताको जग र राष्ट्रको समृद्धिको मूल आधार हो। हामी बिहान उठेदेखि राति सुत्ने बेलासम्म प्रयोग गर्ने अधिकांश वस्तु प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिसँग सम्बन्धित छन्। हामीले खाने अन्न, फूलफल, तरकारी, दुध, मासु, कपास, जडीबुटी अन्य धेरै वस्तु कृषिकै देन हुन्। त्यसैले कृषि बिना मानव जीवनको कल्पना गर्न सकिँदैन। विश्वको जनसङ्ख्या निरन्तर बढिरहेको छ। संयुक्त राष्ट्रसङ्घका अनुमान अनुसार आगामी देशहरूमा विश्वको जनसङ्ख्या अझ धेरै बढ्नेछ। जनसङ्ख्या बढेसँग खाद्यान्नको माग पनि बढिनेछ। यदि कृषि उत्पादन बढाउन, प्राकृतिक स्रोतको संरक्षण गर्न र दिगौ खेती प्रणाली उत्पादन अपनाउन सक्ने हो भने भविष्यमा खाद्य संकट गम्भीर बन्न सक्छ। भारत जस्तो कृषि प्रधान देशका लागि कृषि अझ बढी महत्वपूर्ण छ। हाम्रो ठूलो जनसङ्ख्या अझै पनि कृषिमै निर्भर छन्। ग्रामीण क्षेत्रमा लाखौं परिवारको मुख्य आय स्रोत खेतीपाती र पशुपालन नै हो। कृषि बलियो भएमा ग्रामीण अर्थतन्त्र बलियो हुन्छ, रोजगारी बढ्दछ, गरिबी घट्दछ र देश आत्मनिर्भर बन्न सक्छ। तर आज कृषि क्षेत्रले धेरै चुनौतीहरू सामना गरिरहेको छ। जलवायु परिवर्तनका कारण अनियमित वर्षा, खडेरी, बाढी र पहिरोको घटना बढिरहेका छन्। यस्ता प्राकृतिक विपदले खेतीबारीमा ठूलो क्षति पुगाइरहेको छन्। अर्कोतर्फ खेतीयोग्य जमिन घट्दै गएको छ। युवाहरू वैदेशिक रोजगारीतर्फ आकर्षित हुँदा गाउँका खेतबारी बाँझो हुन क्रम पनि बढेको छ। यी चुनौतीहरूका बीच अनि अवसरहरू प्रशस्त छन्। आधुनिक प्रवृत्तिको प्रयोग गरेर कृषि उत्पादन बनाउन सकिन्छ। उन्नत बिउ, सिँचाइ सुविधा, कृषि यान्त्रीकरण, जैविक खेती, हरित गृह प्रवृत्ति, ड्रिप सिंचाइ, डिजिटल कृषि तथा मौसमको पूर्वानुमानको प्रयोगले खेतीलाई अझ प्रभावकारी बनाउन सकिन्छ। दिगो कृषि आजको आवश्यकता हो। दिगो कृषि भन्नाले प्राकृतिक स्रोतको संरक्षण गर्दै वर्तमान र भविष्यका पुस्ताको आवश्यकता पूरा गर्ने खेती प्रणालीलाई बुझिन्छ। रासायनिक मल र विषादीको

अधिक प्रयोगले माटो पानी र मानव संस्थामा असर पर्न सक्छ त्यसैले सन्तुलित मल प्रयोग जैविक मलको उपयोग माटो परीक्षण बाली चक्र परिवर्तन तथा वातावरण मैत्री खेती अभ्यासलाई प्राथमिकता दिन आवश्यकता छ कृषिमा पानीको व्यवस्थापना पनि अत्यन्त महत्वपूर्ण छ पानी बिना खेती सम्भव हुँदैन वर्षाको पानी संकलन गर्ने साना सिंचाई आयोजन सञ्चालन गर्ने पानीको मितव्यय प्रयोग गर्ने र जलस्रोत संरक्षण गर्ने काममा सबैको ध्यान हुनुपर्छ भारतमा फलफूल तरकारी मसला चिया कफी अलैची अदुवा मह जडीबुटी तथा पशुपालनको ठूलो सम्भावना छ यस्ता कृषि उत्पादनलाई प्रशोधन गरी मूल्य अभिवृद्धि गर्न सके किसानको आमदानी उल्लेखनीय रूपमा बढ्न सक्छ उत्पादन मात्र होइन बजार व्यवस्थापना भण्डार दुबानी र प्रशोधन पनि उत्तिकै महत्वपूर्ण पक्ष हुन्छ कृषिमा महिलाहरूको योगदान पनि अत्यन्त ठूलो छ गाउँघरका अधिकांश कृषि कार्य महिलाहरूले नै सम्हालिरहेको छन् त्यसैले महिलालाई कृषि शिक्षा प्रवृत्ति वित्तीय पहुँच र निर्णय प्रक्रियामा समान अवसर उपलब्ध गराउनु आवश्यक छ युवाहरूलाई कृषितर्फ आकर्षित गर्नु पनि आजको आवश्यकता हो कृषि भनेको केवल परम्परागत हलो चलाउन र कोदालो चलाउने काम मात्रै होइन अहिले कृषि उद्यम कृषि पर्यटक स्मार्ट खेती एग्री बिजनेस र डिजिटल बजारका युग हो यदि युवाले ज्ञान प्रवृत्ति र उद्यमशीलता प्रयोग गरे भने कृषि सम्मानजनक र राम्रो आमदानी दिने पेसा बन्न सक्छ सरकार निजी क्षेत्र सहकारी संस्था अनुसन्धान केन्द्र र किसानको बीच प्रभावकारी सहकार्य आवश्यक छ किसानलाई गुणस्तरीय बिउ मल सिंचाई सहुलियत ऋण कृषि बिमा बजार तथा प्राविधिक परामर्श सहज रूपमा उपलब्ध गराउन सके कृषि क्षेत्रले ठूलो फन्डको मान गर्छ हामी सबैले कृषिको महत्व बुझ्नुपर्छ किसानको सम्मान गर्नु स्थानीय उत्पादन प्रयोग बनाउनु खाद्यान्नको खेर फाल्ने पानी हटाउनु र वातावरण संरक्षणमा योगदान दिनु प्रत्येक नागरिकको दायित्व हो खाद्य सुरक्षा केवल किसानको मात्र जिम्मेवारी होइन यो सम्पूर्ण समाजको साझा जिम्मेवारी हो अन्तमा फेरि एकपल्ट भन्न चाहन्छु मानव जातिको भविष्य वास्तवमै कृषिमा निर्भर छ कृषि बलियो भए मात्र खाद्य सुरक्षा सुनिश्चित हुन्छ अर्थतन्त्र सबल हुन्छ वातावरण सन्तुलित रहन्छ र भावी पुस्ताले सुरक्षित भविष्य पाउँछन् त्यसैले कृषि विकासलाई प्राथमिकता दिउँ किसानको सम्मान गरौं र दिगौ कृषिको अभियानलाई सफल बनाऊ श्रोतागण यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कर्ण बहादुर छेत्रीको एउटा वार्ता आउनुहोस् कार्यक्रमलाई अघि बढाउँदै अब हामी सुनाउँदैछौ केही